0: आप सुन रहे थे प्रोग्राम आज सवेरे, ये आकाशवाणी की उर्दू सर्विस है। अब खबरें नशर की जाएंगी।
1: आदाब, ये आकाशवाणी है। अब आप असमिया से खबरें सुनिए। पहले खास खबरों की सुर्खियां। खलाई तहकीक की भारतीय तंजीम इसरो ने आंध्र प्रदेश में श्रीहरिकोटा से खलाई रॉकेट GSLV-F17 के जरिए कुर्रे अर्ज के मुशाहदे से मुतालिक अपना सैटेलाइट EVOS-05 कामयाबी के साथ छोड़ा है। सरकार ने गैर मुल्की अतियात को मुंसबित करने से मुतालिक तरमीमी बिल 2026 का जायजा लेने के लिए 31 अरकान पर मुश्तमिल मुश्तरका पार्लियामानी कमेटी तश्कील दी है। सुप्रीम कोर्ट आज नई दिल्ली में शुरू होने वाले ब्रिक्स मुल्कों के चीफ जस्टिस साहिबान के फोरम की मेजबानी करेगी। भारत ने नेपाल में सैलाब से मुतासर इलाकों में जारी राहत और बचाव कोशिशों में मुआवनत के लिए इमदादी सामान के साथ 2 और तैयारे वहां भेजे हैं। भगवान कृष्ण के जन्मदिन के मौके पर जन्माष्टमी का त्यौहार आज पूरे मुल्क में मनाया जा रहा है। और खवातीन क्रिकेट में दुबई में भारत ग्रुप ए के अपने दूसरे मैच में हांगकांग को 137 रन से करारी शिकस्त देकर T20 एशिया कप के सेमीफाइनल में पहुंच गया है। अब खबरें तफसील से। खलाई तहकीक की भारतीय तंजीम इसरो ने आंध्र प्रदेश में श्रीहरिकोटा से खलाई रॉकेट GSLV-F17 के जरिए कुर्रे अर्ज के मुशाहदे से मुतालिक अपना सैटेलाइट EVOS-05 कामयाबी के साथ छोड़ा है। 27 घंटे की उल्टी गिनती के बाद सैटेलाइट EVOS-05 के साथ खलाई रॉकेट GSLV-F17 को सतीश धवन खलाई मरकज के दूसरे लॉन्च पैड से रात देर गए 2:55 पर छोड़ा गया। इसरो ने कहा है कि 2367 किलोग्राम वजन के सैटेलाइट को इसके छोड़े जाने के तकरीबन 18 मिनट बाद मुतालिका मदार में पहुंचा दिया गया। EVOS-05 कुर्रे अर्ज का मुशाहिदा करने वाला जदीद तर्ज का सैटेलाइट है और ये जमीन के मुतवाजी मदार में पहुंचाए जाने वाला पहला इमेजिंग सैटेलाइट है। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने सैटेलाइट EVOS-05 के साथ खलाई रॉकेट GSLV-F17 को कामयाबी के साथ छोड़े जाने की सताइश की है। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने कहा कि इस कामयाब लॉन्च से भारत के खलाई शोबे की शानदार कारकर्दगी, इख्तिरा और बढ़ती हुई सलाहियत की अक्कासी होती है। वज़ीर-ए-आज़म ने इसे इसरो की एक गिरां कदर कामयाबी और मुल्क के लिए एक फख्रिया लम्हा करार दिया। साइंस और टेक्नोलॉजी के वजीर डॉक्टर जितेंद्र सिंह ने GSLV-F17 को कामयाबी के साथ छोड़े जाने को सराहा है। एक सोशल मीडिया पोस्ट पर वजीर मौसूफ ने कहा कि वज़ीर-ए-आज़म नरेंद्र मोदी की नजरिया साज क्यादत के तहत भारत की खलाई सलाहियत नई बुलंदियों पर पहुंचने का सिलसिला जारी है, जिससे आलमी सतह पर एक खलाई ताकत के तौर पर हमारी पोजीशन मजबूत से मजबूत तर हो रही है। सरकार ने गैर मुल्की अतियात को मुंसबित करने से मुतालिक तरमीमी बिल 2026 का जायजा लेने के लिए 31 अरकान पर मुश्तमिल मुश्तरका पार्लियामानी कमेटी तश्कील दी है। लोकसभा के मेंबर पार्लियामेंट संजय जायसवाल इस मुश्तरका कमेटी की सरबराह होंगे। कमेटी में लोकसभा से जो सरकर्दा नाम शामिल है उनमें भर्तृहरि महताब, तेजस्वी सूर्या, निशिकांत दुबे, ए राजा और सुप्रिया सुले शामिल हैं। राज्यसभा से हर्षवर्धन श्रृंगला, संजय कुमार झा, प्रफुल्ल पटेल और मेनिका गुरुस्वामी कमेटी में शामिल होंगे। पार्लियामेंट के दोनों ऐवानों ने 12 अगस्त को गैर मुल्की अतियात को मुंसबित करने से मुतालिक तरमीमी बिल 2026 को मजीद गौर व खोज के लिए मुश्तरका पार्लियामानी कमेटी को भेजे जाने की मंजूरी दे दी थी। इस बिल का मकसद गैर मुल्की अतियात को मुंसबित करने से मुतालिक कानून 2010 में मजीद तरमीम करना है। इस बिल का मकसद गैर मुल्की अतियात के इस्तेमाल को ज्यादा शफाफ और जवाबदेह बनाना भी है। आज भगवान कृष्ण के जन्मदिन के मौके पर जन्माष्टमी का त्यौहार पूरे मुल्क में मनाया जा रहा है। बड़ी तादाद में अकीदतमंद पूजा अर्चना के लिए मंदिरों में जा रहे हैं। भगवान कृष्ण की जाय पैदाइश मथुरा में हजारों मंदिरों को बड़ी खूबसूरती के साथ सजाया गया है। इनमें बांके बिहारी मंदिर, प्रेम मंदिर, इस्कॉन टेम्पल और श्री कृष्ण जन्मभूमि मंदिर शामिल हैं। गुजरात में भी जन्माष्टमी का त्यौहार पूरे जोशो खरोश और अकीदत के साथ मनाया जा रहा है। कृष्ण जी के बड़े मंदिरों में मजहबी तकरीबात और खसूसी रसूम का सिलसिला जारी है। इनमें आलमी शोहरत याफ्ता द्वारिकाधीश, डाकोर और श्यामला जी मंदिर शामिल हैं। صدر جمہوریہ دروپدی مرمو اور وزیر اعظم نریندر مودی نے جنماشٹمی کے موقع پر لوگوں کو مبارکباد دی ہے. سوشل میڈیا کی ایک پوسٹ پر صدر مرمو نے کہا کہ بھگوان شری کرشن کی حیات اور تعلیمات نے بھارتی ثقافت اور فلسفے کو معنویت عطا کی. وزیر اعظم مودی نے کہا کہ بھگوان شری کرشن کے روحانی پیغامات سے بے لوث خدمت کی ترغیب ملتی ہے جنہوں نے ہمیشہ انصاف کو رہنمائی فراہم کی. انہوں نے دعا کی کہ بھگوان شری کرشن کے عقیدت کا یہ موقع ہر کسی کی زندگی میں مثبت توانائی لے کر آئے اور سب کو قوت فراہم کرے. نائب صدر جمہوریہ اور پنجاب یونیورسٹی کے ایکس آفیشیو چانسلر سی پی راجا کرشنن آج چنڈی گڑھ میں یونیورسٹی کا دورہ کریں گے. اپنے دورے کے دوران نائب صدر جمہوریہ ایس اے آئی ایف سی آئی ایل میں جدید انسٹرومنٹیشن مرکز کا افتتاح کریں گے. نائب صدر پنجاب یونیورسٹی تکنیکی اختراعی فورم کا بھی آغاز کریں گے جو یونیورسٹی کی تحقیق اختراع اور اسٹارٹ اپ ایکو نظام کو مستحکم کرنے کی جانب ایک اہم قدم ہوگا. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. سپریم کورٹ آج نئی دلی میں شروع ہونے والے برکس ملکوں کے چیف جسٹس صاحبان کے فورم کی میزبانی کرے گی. اس فورم میں برکس کے ممبر ملکوں اور ساجیدار ملکوں کے چیف جسٹس صاحبان سپریم کورٹ کے صدور اور اعلی جوڈیشل رہنما شرکت کریں گے. مذکورہ فورم کے ذریعے انصاف کی فراہمی، بین الاقوامی تنازعات کے تصفیہ، ٹیکنالوجی اور پائیدار ترقی سے متعلق موجودہ معاملات پر تبادلے خیال کا موقع فراہم ہوگا. بھارت کے چیف جسٹس سوریہ کانت پہلے دن جوڈیشل وفود کے سربراہوں کے ساتھ کئی دو طرفہ میٹنگیں کریں گے. روس، چین، مصر، انڈونیشیا، متحدہ عرب امارات، بیلاروس، قزاقستان، جنوبی افریقہ، ایران اور ازبکستان کے جوڈیشل رہنماؤں سے ملاقات کریں گے. دلی کے اعلی چناؤ افسر کے دفتر نے یہ جانکاری دی ہے کہ جو رائے دہندگان 30 جون سے 17 اگست تک کی مقررہ مدت کے دوران اپنی انمیگریشن فارم جمع نہیں کرا سکے وہ دعووں اور اعتراضات داخل کرنے کی مدت کے دوران اپنا نام شامل کرانے کے لیے ڈکلریشن فارم کے ساتھ فارم 6 داخل کر سکتے ہیں. یہ سہولت اس مہینے کی 30 تاریخ تک دستیاب رہے گی. کمیشن نے کہا ہے کہ رائے دہندگان حتمی ووٹر فہرست میں اپنا نام شامل کرانے کے لیے فارم 6 داخل کر سکتے ہیں جو اس سال 4 نومبر کو شائع کی جائے گی. بھارت نے نیپال کے سیلاب سے متاثرہ علاقوں میں امداد اور راحت کارروائیوں میں مدد فراہم کرنے کے لیے امدادی سامان کے ساتھ مزید 2 طیارے بھیجے ہیں. وزارت خارجہ نے کہا کہ انسانی ہمدردی کی بنیاد پر 21.5 ٹن امدادی سامان لے کر دونوں C-130J طیارے کاٹمانڈو میں اترے ہیں. امدادی سامان نیپال کے سائنس و ٹیکنالوجی اور اختراع کے وزیر مہابیر پن کے سپرد کیا گیا. وزارت خارجہ نیپال میں اچانک آئے سیلاب کے پیش نظر بھارت سے تعلق رکھنے والے لاپتہ افراد کے براہ راست حیاتیاتی رشتوں کے ڈی این اے پروفائلنگ کی خاطر سینٹرل فورینسک سائنس لیبارٹریز، ریاستی فورینسک سائنس لیبارٹریز اور نیشنل فورینسک سائنسز یونیورسٹی کی لیبارٹریوں میں خدمات دستیاب کرائے گی. بھارت میں رہائش پذیر فرسٹ ڈگری حیاتیاتی رشتے دار مخصوص مراکز پر اپنے حیاتیاتی نمونے جمع کرا سکتے ہیں اور ڈی این اے پروفائل تیار کروا سکتے ہیں. نیپال میں اچانک تباہ کن سیلاب میں ہلاک ہونے والوں کی تعداد بڑھ کر 1,259 ہو گئی ہے جبکہ اس سانحے کے ایک ہفتے سے زیادہ گزرنے کے بعد 5,000 سے زائد لوگ اب بھی لاپتہ ہیں. نیپال پولیس کے مطابق چٹون میں سب سے

ابھی سرنگی کے ساتھ ہی آج کا فلم موسیقی کا پروگرام اب ختم ہوتا ہے. آج کے اس پروگرام میں ہم آپ کو سنوا رہے تھے اپنے زمانے کے معروف اداکار رشی کپور کی فلموں کے کچھ نغمے. آج ان کا یوم پیدائش ہے. یہ پروگرام خراج عقیدت تھا اردو سروس کی جانب سے رشی کپور کے لیے. یہ آکاشوانی کی اردو سروس ہے. میں آپ سن رہے ہیں میڈیم ویو 1031 کلو ہرٹز, موبائل ایپ نیوز آن ایئر اور ڈی ڈی فری ڈش پر. شام کے 4:50 ہوئے ہیں. اب خبریں نشر ہوں گی. یہ آکاشوانی ہے. اب آپ محمد کونین حیدر سے خبریں سنیے. پہلے اس وقت کی خاص خاص خبریں. وزیر اعظم نریندر مودی نے زمین کا مشاہدہ کرنے والے EOS-05 سیٹلائٹ کو کامیابی کے ساتھ داغنے کی ستائش کی ہے. انہوں نے کہا کہ اس سے بھارت کے خلائی شعبے کی بڑھتی ہوئی صلاحیتوں کا اظہار ہوتا ہے. برکس کا چیف جسٹس فورم آج سے نئی دلی میں شروع ہو گیا ہے, جس میں انصاف کی فراہمی اور تنازعات کو حل کرنے سے متعلق دور حاضر کے معاملات پر بات چیت کی جائے گی. مرکز نیپال میں لاپتہ افراد کے قریب ترین رشتہ داروں کے لیے ڈی این اے کی شناخت کی خدمات فراہم کرے گا. تباہ کن سیلاب میں مرنے والوں کی تعداد بڑھ کر 1282 ہو گئی ہے. آج پورے ملک میں بھگوان کرشن کے یوم پیدائش جنماشٹمی کا تہوار منایا جا رہا ہے. اور چائنا اوپن بیڈمنٹن میں آج شام کوارٹر فائنل میں ستوک سائی راج رنکی ریڈی اور چراغ شیٹی کی بھارتی جوڑی کا مقابلہ ڈنمارک کی جوڑی سے ہوگا. اب خبریں تفصیل سے. وزیر اعظم نریندر مودی نے سیٹلائٹ EOS-05 کے ساتھ خلائی راکٹ GSLV-F17 کو کامیابی کے ساتھ چھوڑے جانے کی ستائش کی ہے. ایک سوشل میڈیا پوسٹ پر جناب مودی نے کہا کہ اس کامیاب لانچ سے بھارت کے خلائی شعبے کی شاندار کارکردگی, اختراع اور بڑھتی ہوئی صلاحیت کی عکاسی ہوتی ہے. وزیر اعظم نے اسے اسرو کی ایک گراں قدر کامیابی اور ملک کے لیے ایک فخری لمحہ قرار دیا. خلائی تحقیق کی بھارتی تنظیم اسرو نے آج صبح آندھرا پردیش میں سری ہری کوٹا سے خلائی راکٹ GSLV-F17 کے ذریعے کرہ ارض کے مشاہدے سے متعلق اپنا سیٹلائٹ EOS-05 کامیابی کے ساتھ چھوڑا. اسرو کے چیئرمین وی نارائنن نے کہا کہ اس مشن سے بھارت کی کرہ ارض کے مشاہدے کی صلاحیتوں میں اضافہ ہوگا اور اس سے متعلق خدمات کی فراہمی بہتر ہوگی. وزیر اعظم نریندر مودی نے اٹلی کی وزیر اعظم جارجیا میلونی کو ان کے ملک کی جنگ کے بعد کی تاریخ میں طویل ترین عرصے تک لگاتار وزیر اعظم کے عہدے پر برقرار رہنے پر مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے کہا کہ یہ حصولیہ بھی ان کی قیادت پر اٹلی کے عوام کے بھروسے اور اعتماد کی عکاس ہے. وزیر اعظم نے زور دے کر کہا ہے کہ ان کی دوستی بھی بھارت اٹلی خصوصی دفاعی شراکت داری کو مضبوط بنانے میں شامل رہی ہے. جناب مودی نے مزید کہا کہ وہ دونوں ملکوں کے عوام کے لیے ایک خوشحال مستقبل کی تعمیر کے مقصد سے قریبی تعاون جاری رکھنے کے لیے پر امید ہیں. انہوں نے آنے والے برسوں میں بھی جارجیا میلونی کی لگاتار کامیابی کی خواہش ظاہر کی ہے. برکس ملکوں کے چیف جسٹس صاحبان کا فورم آج سے نئی دلی میں شروع ہو گیا ہے. اس فورم میں برکس کے ممبر ملکوں اور ساجیدار ملکوں کے چیف جسٹس صاحبان, سپریم کورٹس کے صدور اور اعلی جوڈیشل رہنما شرکت کر رہے ہیں. مذکورہ فورم کے ذریعے انصاف کی فراہمی, بین الاقوامی تنازعات کی تصفیے, ٹیکنالوجی اور پائیدار ترقی سے متعلق موجودہ معاملات پر تبادلے خیال کا موقع فراہم ہوگا. بھارت کے چیف جسٹس سوریہ کانت پہلے دن جوڈیشل وفود کے سربراہوں کے ساتھ کئی دو طرفہ میٹنگیں کریں گے. وہ روس, چین, مصر, انڈونیشیا, متحدہ عرب امارات, بیلاروس, قزاقستان, جنوبی افریقہ, ایران اور ازبکستان کے جوڈیشل رہنماؤں سے ملاقات کریں گے. وزارت خارجہ نیپال میں اچانک سیلاب کے پیش نظر بھارت سے تعلق رکھنے والے لاپتہ افراد کے براہ راست حیاتیاتی رشتہ داروں کے ڈی این اے پروفائلنگ کی خاطر سینٹرل فورنسک سائنس لیبوریٹریز, ریاستی فورنسک سائنس لیبوریٹریز اور نیشنل فورنسک سائنسز یونیورسٹیز کی لیبوریٹریوں میں خدمات دستیاب کرائے گی. وزارت خارجہ نے کہا ہے کہ بھارت میں رہائش پذیر فرسٹ ڈگری حیاتیاتی رشتہ دار مخصوص مراکز پر اپنے حیاتیاتی نمونے جمع کرا سکتے ہیں اور ڈی این اے پروفائل تیار کروا سکتے ہیں. نیپال میں اچانک تباہ کن سیلاب میں ہلاک ہونے والے لوگوں کی تعداد بڑھ کر
1282 हो गई है, जबकि कुदरती आफात के खतरात को कम करने और इसके बंदोबस्त की कौमी अथॉरिटी NDRRMA ने कल शाम तक 5053 अफराद के अब भी लापता होने की खबर दी है। नेपाल पुलिस के मुताबिक चितवन में सबसे ज्यादा तादाद में 359 लाशें बरामद की गई हैं, जबकि नवलपरासी ईस्ट में अब 218, नवलपरासी वेस्ट में 208, नुवाकोट में 185, रसुआ में 140, गोरखा में 72, गार्डिंग में 60 और तनहू में 38 अमवात हुई हैं। दरेसना काठमांडू में अस्पतालों में इलाज के दौरान 2 अमवात हुई हैं। नेपाल ने लाशों की शिनाख्त करने के लिए DNA इस्तेमाल करना शुरू कर दिया है। राहत और बचाव कार्रवाई के दौरान 10 दिन तक भोटेकोशी सैलाब में फंसे रहने के बाद नेपाल के त्रिशोली 3A हाइड्रो पावर प्रोजेक्ट की सुरंग से 2 लोग जिंदा बचा लिए गए हैं। नेपाली फौज की अवामी ताल्लुकात के डायरेक्टोरेट के मुताबिक बचाव कार्रवाई उस वक्त तेज कर दी गई जब बचाव कारकुनों ने सुरंग के अंदर से कुछ आवाजें सुनी और जो लोग फंसे हुए थे उनसे राब्ता कायम किया गया। इमरजेंसी टीमें अब तक 12,000 से ज्यादा लोगों को बचा चुकी हैं। भारत ने नेपाल के सैलाब से मुतासर इलाकों में जारी बचाव और इमदादी कार्रवाइयों में तआवुन देने की खातिर इमदादी साजो सामान के 2 मजीद तैयारे भेजे हैं। वजारत खारजा ने बताया कि 21.5 टन इमदादी साजो सामान लेकर दोनों C-130J तैयारे काठमांडू पहुंचे और इमदादी साजो सामान को साइंस और टेक्नोलॉजी और इख्तरा के महकमे के वजीर महावीर पुन को सौंप दिया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। आज भगवान कृष्ण के जन्मदिन के मौके पर जन्माष्टमी का त्यौहार पूरे मुल्क में मनाया जा रहा है। बड़ी तादाद में अकीदतमंद पूजा अर्चना के लिए मंदिरों में जा रहे हैं। सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर जमहूरिया CP राधाकृष्णन और वजीर आजम नरेन्द्र मोदी ने जन्माष्टमी के मौके पर नेक ख्वाहिशात का इजहार किया है। एक सोशल मीडिया पोस्ट में सदर जमहूरिया द्रौपदी मुर्मू ने कहा कि भगवान श्री कृष्ण की हयात और तालीमात ने भारतीय सकाफत और फलसफे को मानवीयत अता की। उन्होंने हरेक को भगवान श्री कृष्ण के नजरियात को अपनाने और एक शमूलियाती और विकसित भारत की तामीर के लिए मुसलसल कोशिशें जारी रखने पर जोर दिया। नायब सदर जमहूरिया CP राधाकृष्णन ने कहा कि भगवान श्री कृष्ण की हयात और उनका पैगाम इंसानियत को सच्चाई, फर्ज की अदायगी और नेक अमल अंजाम देने की तरगीब देती है। वजीर आजम नरेन्द्र मोदी ने कहा कि भगवान श्री कृष्ण के रूहानी पैगाम से बेलौस खिदमत की तरगीब मिलती है जिसने हमेशा इंसानियत को रहनुमाई फराहम की। उन्होंने दुआ की कि भगवान श्री कृष्ण की अकीदत का यह मौका हर किसी की जिंदगी में मुस्बत तवानाई लेकर आए और सबको कुव्वत फराहम करे। बलूच लिबरेशन आर्मी BLA ने बलूचिस्तान के ज्यारत और सुराब जिलों में पाकिस्तानी हिफाजती दस्तों पर किए गए 2 हमलों की जिम्मेदारी कबूल की है। मकामी मीडिया की खबरों के मुताबिक दोनों हमलों में फौजी अमले के 25 अफराद हलाक और बहुत से अफराद जख्मी हो गए थे। चाइना मास्टर्स बैडमिंटन में सत्विक साईराज रंकी रेड्डी और चिराग शेट्टी की भारतीय जोड़ी किम एस्ट्रोप और एंडर्स स्कारप रास्मुसेन की डेनमार्क की जोड़ी से